तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ निमा रुम्बाको आवाजमा एकांक्षी. निमा रुम्बा नेपाली आधुनिक सङ्गीतका लोकप्रिय गायक, गीतकार र सङ्गीतकार हुन्. 1990 दशकदेखि उनले नेपाली पप रक सङ्गीतलाई नयाँ पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्. उनका गीतहरूमा युवावस्थाका ऊर्जा, प्रेम, स्वतन्त्रता र जीवनशैलीको अभिव्यक्ति पाइन्छ. उनको चर्चित गीतहरू जिन्दगी भन्दैनौ क्यौ, हजारौं सपनी, पागल मन, नाउँछौ भन्छु जस्ता हिटहरू समावेश छन्. स्टेज प्रदर्शनमा उनको करिश्मा, नृत्य शैली र उत्साहले उनलाई नेपाली सङ्गीत उद्यममा एक स्थायी नाम बनाएको छ. उनको कन्सर्टहरू हेर्नु भएको छैन भने कन्सर्टहरू एकदमै नै एक्टिभ हुन्छ, होइन, एकदम एनर्जी, फुल अफ एनर्जी कन्सर्टहरू हुन्छ. अबको पालो वाट्स अन क्यानबेरा सेगमेन्टको. म प्रतिष्ठा आज लिएर आएको छु. क्यानबेरामा 9-16 जुलाईसम्म तपाईँ र तपाईँको परिवारले सहभागी हुन सक्ने केही रमाइला कार्यक्रमहरूको अपडेट. यो हप्ता क्यानबेरा भरि नाइडक विक मनाइँदैछ. फर्स्ट नेसन्स समुदायको इतिहास, संस्कृति र योगदानलाई सम्मान गर्ने अवसर हो यो. कला प्रदर्शनी, परिवारमै सहभागी हुन मिल्ने गतिविधि, सांस्कृतिक प्रस्तुति सबै उमेरका लागि यो उपयुक्त कार्यक्रम रहेको छ. त्यसै गरी क्यानबेरा विन्टर मार्केट्स, जाडो मौसम सँगै विभिन्न स्थानमा विन्टर मार्केट्सहरू चलिरहेका छन्. स्थानीय हस्तकला, तात्तातो खाना, मिठा स्टल र परिवारसँग घुम्न मिल्ने रमाइला गतिविधिहरू क्यानबेरा विन्टर मार्केट्समा रहेका छन्. त्यसै गरी नेसनल कन्भेन्सन सेन्टर इभेन्ट्स एन्ड एक्जिबिसन्समा यस हप्ता विभिन्न सम्मेलन, प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्. सिभिक नजिकै भएकाले पुग्न पनि सजिलो होला सबैलाई. अब एपिक एक्जिबिसन पार्क इन क्यानबेरा. एपिकमा चाहिँ फुड फेस्ट, ट्रेड सो, सामुदायिक कार्यक्रमहरू प्रायः चलिरहन्छ. यस हप्ता पनि परिवारमै सहभागी हुन मिल्ने केही कार्यक्रमहरू निर्धारित छन्. एकचोटि वेबसाइट हेरेर पनि तपाईँहरू जान सक्नुहुन्छ. साथसाथै ओल्ड पार्लियामेन्ट हाउस, म्युजियम अफ अस्ट्रेलियन डेमोक्रेसीमा ओल्ड पार्लियामेन्ट हाउसमा चलिरहेको प्रदर्शनीहरू चाहिँ अस्ट्रेलियाको राजनीतिक इतिहास, लोकतन्त्र र नागरिक सहभागिता सम्बन्धी आकर्षक सामग्रीहरू रहेका छन्. शान्त वातावरण र परिवारसँग घुम्न निकै उपयुक्त छ. तपाईँ क्यानबेराभन्दा बाहिरबाट यदि क्यानबेरा आउँदै हुनुहुन्छ भने पनि यी कार्यक्रमहरू निकै उपयुक्त हुन सक्छन्. त्यस्तै गरी अब केही लोकल कम्युनिटी इभेन्ट्सहरू पनि रहेका छन्, होइन. क्यानबेराका पुस्तकालय, सामुदायिक केन्द्रहरू र पार्कहरूमा बालबालिकाका गतिविधिहरू, अब अहिले स्कुल हलिडेज भएकाले योगा कक्षा, कला कार्यशाला जस्ता परिवारमै सहभागी हुन मिल्ने कार्यक्रमहरू चलिरहेका छन्. यस हप्ता मैले यहाँलाई परिवारमै सामेल हुन सक्ने कार्यक्रमहरूको केही जानकारीहरू दिएँ, किनकि स्कुल हलिडेज छ है. अब यी थिए क्यानबेरामा 9-16 जुलाईसम्मका केही रमाइला कार्यक्रमहरू. आफ्नो परिवार साथीभाइसँग समय निकालेर सहभागी हुन नबिर्सिनुहोला. समुदायसँग जोडिने यो उत्कृष्ट अवसर हुनेछ. तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, न्यानो बस्नुहोस्, जाडो पनि बढ्दैछ है. क्यानबेराको चिसो मौसमलाई रमाइलो बनाउनुहोस्. म प्रतिष्ठा, तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, 2XXFM 98.3 पिपल पावर्ड रेडियो. अबको पालो रहेको छ अर्को गीतको. अब सुनाऊ सिसिर योगीको छाडेर काम सारा.

तपाईँ सुन्दै हुनुहुन्छ TXXFM 98.3 को कार्यक्रम नेपलिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले सुन्यौँ शिशिर योगीको छाडेर काम सारा. शिशिर योगी नेपाली आधुनिक सङ्गीतका निरन्तर सक्रिय मधुर स्वरका प्रतिभाशाली कलाकार हुन्. उनका गीतहरूमा प्रेम, जीवनको भोगाई र भावनालाई सरल तर मन छुने शैलीमा प्रस्तुत गर्ने विशेषता पाइन्छ. एकदम मिनिङफुल पनि लाग्छ मलाई उहाँको गीतहरू, होइन? अब यही गीत पनि भनौँ न, एकदम राष्ट्रियता, राष्ट्रिय भावले चाहिँ ओतप्रोत छ. अब आज म तपाईँहरूसँग गत हप्ता जस्तै एउटा स्वादको कथा बाँड्दैछु. अबको पालो रहेको छ कल्चर स्पटलाइटको. विदेशमा बस्दा कहिलेकाहीँ एउटा परिकारले घरको सम्झना दिलाइदिन्छ. त्यो सुगन्ध, त्यो तात तातो स्पर्श, त्यो चाइल्डहुडको झल्को सबै एकैचोटि फर्किन्छ नि, होइन? आजको कल्चर स्पटलाइटमा हामी कुरा गर्छौँ हाम्रो प्रिय, हाम्रो पहिचान बनेको नेपाली सेलरोटी. सेलरोटी केवल परिकार होइन, यो नेपाली घरको आत्मा हो. तपाईँलाई त्यस्तो लाग्दैन त? दसैँ, तिहार, लगन, परिवारको जमघट, जहाँ खुसी छ त्यहाँ सेलरोटीको सुगन्ध हुन्छ. चामलको पिठो, होइन, अनि दुध, चिनी, घिउ, केरा, अहिले त अझ कतिले मसालाहरू पनि हाल्नुहुन्छ, होइन? ल्वाङ, सुकमेल कुटेर. यी साधारण सामग्रीले बनेको यो गोलो रोटीले नेपाली भावनालाई गोलो बनाइदिन्छ, एकै ठाउँमा जोडिदिन्छ. सेलरोटीको इतिहास गाउँघरको चुलोबाट सुरु हुन्छ. पहिले चामल पिस्ने काम घरमै हुन्थ्यो. ढिकी, जाँतो, होइन, धान कुट्ने आवाजसँगै सेलरोटी तयारी सुरु हुन्थ्यो. अब यही ढिकी काहीँ कुटेको छ, हुन्छ नि, फेस्टिभल आयो भनेपछि चाहिँ ओहो अब ल सेलरोटी पाक्दैछ, अनर्सा पाक्दैछ, अर्सा पाक्दैछ भन्ने हुन्थ्यो, होइन? हाम्रो अझ पेरेन्ट्स, हजुरबा हजुरआमाहरूले चाहिँ यो कुरा एकदमै धेरै भन्नुहुन्थ्यो. हामीले त त्यति धेरै ढिकी जाँतो पनि देखेनौँ होला. सेलरोटी अब बनाउने कला पुस्ताबाट पुस्तामा सरेको छ. आमाबाट छोरी, छोरा, होइन, हजुरबा हजुरआमाबाट नाति नातिना. हामीले अन्डरस्टिमेट गर्छौँ के, तर सेलरोटी बनाउने सिप चाहिँ एउटा पारिवारिक सम्पत्ति नै हो त, किनभने सबैलाई आउँदैन नि. सेलरोटी बनाउने दिन घरमा छुट्टै माहौल हुन्छ. कोही पिठो घोल्दै, कोही चुलो तताउँदै, कोही त तेलमा गोलो घुमाएर सेल हाल्दै. पहिले अब सेल बिग्रिन सक्छ, होइन, तर त्यसको हाँसोले परिवार झन् नजिकिन्छ. अब सेलरोटीले घरमा एक किसिमको वार्म्थ ल्याउँछ के, त्यस्तो लाग्दैन तपाईँलाई? अब विदेश बस्दा पनि हुन्छ नि, ल के खाने भनेर यसो ग्यादर भयो भने ल सेलरोटी खाऊँ भनेर सबैजना मिलेर काम गर्ने, होइन? अब जसले शब्दलाई भन्दा सुगन्धले धेरै बताउँछ. सेलरोटी तिहारमा विशेष महत्त्व राख्छ है. अब भाइटिकाको थालीमा सेलरोटी राख्नु भनेको आशीर्वाद, माया, परिवारको एकता राख्नु हो. लगनमा सेलरोटीले शुभकामना बोकेको हुन्छ. गाउँघरमा त झन् सेलरोटीले पाहुनालाई सम्मान गर्ने परम्परा पनि छ. सेलरोटी खाएरै जानुस्, यति नखाइ त हुँदै हुँदैन भनेर एकदम हतार हतार गरेर बनाउने पनि चलन छ नि है. त्यो आफैमा माया हो के. अब विदेशमा बस्दा सेलरोटीको महत्त्व झनै बढ्छ. क्यानबेरामा तिहार मनाउँदा कसैले घरमा सेल बनाउँछन्, कसैले साथीभाइसँग मिलेर बनाउँछन्, कसैले नेपाली स्टोरबाट किनेर ल्याउँछन्. तर त्यो पहिलो बाइट जहाँ चामलको मिठास, घिउको सुगन्ध, घरको सम्झना मिसिन्छ, त्यो सबै नेपालीको साझा अनुभव हो. सेलरोटीले हामीलाई सम्झाउँछ जहाँ गए पनि हाम्रो स्वाद, हाम्रो संस्कृति, हाम्रो कथा सधैँ साथमा हुन्छ. अब अस्ट्रेलियामा अहिले हामी होइन लाखौँको संख्यामा नेपालीहरू छौँ र सेलरोटीले हामीलाई यहाँ पनि घरको न्यानो महसुस गराइरहन्छ. सेलरोटी किन गोलो हुन्छ होला जस्तो लाग्दैन तपाईँलाई? अरू आकार पनि त बनाएको भए हुन्थ्यो नि है. फ्ल्याट रोटी बनाए हुन्थ्यो, हुन्छ नि, प्यानकेक जस्तो बनाए भए हुन्थ्यो, तर छैन नि. अब मेबी होइन, गोलो आकारले पूर्णता, निरन्तरता र परिवारको एकता जनाउने भावेर त्यो एउटा मिनिङ पनि बोक्छ कि जस्तो लाग्छ. अब त्यति गहिराईमा कसैले बनाएन होला है. तर कहिले त्यसरी सोच्नु भएको छ त? कहिले कहिले लाग्छ मलाई त, के लाग्छ थाहा छ, सेलरोटीको गोलो आकारले नै भन्छ कि हामी जहाँ भए पनि हाम्रो घेरा, हाम्रो परिवार सधैँ साथमा छ भने जस्तो लाग्छ. ल अब यो सेलरोटीको मिठो कथापछि फेरि सङ्गीततर्फ लागौँ. तपाईँ सुन्दै हुनुहुन्छ TXXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. अबको हाम्रो गीत उदित नारायणको बनमाराले नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्.

तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3। हामीले भर्खरै सुन्यौँ उदित नारायणको वन माराले नेप्लिज भोइस अफ क्यानबेरा, सुन्दै रहनुहोस्। उदित नारायणको बारे अलिकति छोटो चर्चा गरौँ, होइन? उदित नारायण एक यस्ता कलाकार हुन् जसको आवाजले धेरै पुस्तालाई साथ दिएको छ। दक्षिण एसियाली सङ्गीतको सबैभन्दा प्रिय र सम्मानित गायक मध्ये एक हुन्। नेपालमा जन्मिएका उदित नारायणले आफ्नो सङ्गीत यात्रा रेडियो नेपालबाट सुरु गरेर पछि भारतमा गएर बलिउडमा आफ्नो अद्भुत प्रतिभा देखाए। उनको आवाजको मिठास, स्पष्टता र भावनात्मक अभिव्यक्तिले उनलाई विश्वभरमा श्रोताहरूको मनमा बसालिदियो। उनले बलिउडमा र नेपाली सङ्गीतमा ठूलो योगदान दिएका छन् है। कुन मन्दिरमा जान्छौ, मायालु, सयथुङ्गा फुल जस्ता नेपाली गीतहरूमा उनको आवाजले नेपाली सङ्गीतको पहिचान नै बलियो बनाएको छ। बलिउडमा त अब उनले कयौं पटक, होइन, आई थिङ्क 3 पल्ट होला, फिल्म फेयर अवार्ड जितेका छन् र 100 सुपरहिट गीतहरूमा आफ्नो आवाज दिएका छन्। अब कार्यक्रमलाई अघि बढाउँदै नेपालका केही ताजा प्रमुख अपडेटहरूमा चर्चा गरौँ। नेपालमा मनसुनको बेला छ, देशभर मनसुन सक्रिय छ, धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ है। कतिपय ठाउँमा पहिरो जाने, बाढी आउने चाहिँ समाचारहरू आइरहेका छन्। त्यसै गरी पर्यटन क्षेत्रमा नेपालमा पर्यटन आगमन क्रमशः बढ्दै गएको छ। पोखरा, चितवन, लुम्बिनी र काठमाडौँमा आन्तरिक पर्यटक र बाहिर पर्यटकको चहल पहल बढेको रिपोर्ट आएको छ। विशेष गरी चाहिँ इन्डियाबाट गर्मी छल नजाने पर्यटकको संख्या चाहिँ निकै बढेको देखिन्छ। त्यसै गरी विदेशबाट आउने रेमिटेन्समा वृद्धि देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार पछिल्लो महिनामा रेमिटेन्स आयो उल्लेख्य रूपमा बढेको छ, जसले घरेलु बजारमा सकारात्मक प्रभाव परिरहेको छ। अब अलिकति खेलकुदको कुरा गर्ने हो भने अहिले अब फिफा वर्ल्ड कप चलिराखेको छ, होइन? अन्तर्राष्ट्रिय खेलकुद फिफा वर्ल्ड कप 2026 तयार अब चलिरहेको हुँदाखेरि अब कति 48 कन्ट्रिजहरू चाहिँ यसमा खेल्दैछन्, होइन? अब कतिपय कन्ट्रिजहरू आउट पनि भइसके, कतिपय राम्रो खेलिरहेछन्, कसले जित्छ होला भनेर अब बेट राख्नु भयो होला, होइन? त्यसरी स्टेडियमहरू चाहिँ एकदम गचागच देखिन्छ म्याचहरूमा। त्यही भएर अब अमेरिकामा भइरहेको यो गेम चाहिँ निकै इन्ट्रेस्टिङ रहेको छ। अस्ट्रेलियाले त्यति राम्रो खेल्न सकेन, होइन? म यसपालि अस्ट्रेलिया बस्या भएर चाहिँ अस्ट्रेलियालाई सपोर्ट गरौँ न त भन्ने सोचिरहेको थिएँ, तर अनफोर्चुनेटली चाहिँ आउट भयो है। अब यति भन्दै नेपालको प्रमुख समाज अपडेट्सहरू र अहिले फिफाको पनि हामीले केही चर्चा गऱ्यौँ। अब 2XXFM 98.3 नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्। म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराको नियमित अपडेटहरू निरन्तर दिइरहनेछु। आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय फेरि भेट्नेछु, बिहिबार साँझ 8 बजे 98.3 2XXFM जाँदा जाँदै राजु लामाको अल्लाह रे माया। इन्जोय द सङ, हेभ अ ग्रेट विक।